0: حکم منائے تھی حکم نہیں ہوئے پروان طاقت میرا کامل پائے تھی قسم بارے تو کرے من چنگیا واوا تو پر پائے تھی ساندر جوا پہنگا جائے تھی پہنگا جائے تھی پہنگا جائے تھی
1: بولنا جی سری وائے گرو پڑی साहेब हो दयाल कृपा करे तो साई कार कराए सी तो सेवक सेवा करे जिसमें हुक्म मनाए सी हुक्म ने होवे परवान तक खसने का मेल पाए सी खसने भावे सो करे मन